0: چیز بھی آپ شیئر کریں گے وہ آپ کے پاس کئی گنا ملٹی پلائی ہو جائے گی. یہ بھی 100% ہے.
1: اس کا مطلب
0: جو فزیکل چیز ہے وہ کسی اور کو دینے سے کم ہو جاتی ہے, جو انٹرنل چیز ہے وہ کسی اور کو دینے سے, کیونکہ جتنی جیسے غصہ کسی اور کو دینے سے کیا
1: ہو جاتا ہے,
0: بڑھ جاتا ہے,
1: سنسکار پکا ہوتا ہے.
0: انٹرنل چیز جتنا دیں گے اتنا کہیں گنا بڑھتی جائے گی. تو فورتھ سبجیکٹ از سیوا. سیوا مینس شیئرنگ. اب شیئرنگ ہم کیسے کر سکتے ہیں کہ یہ جو مجھے ملا یہ میں سب کے ساتھ کیسے شیئر کروں, ہاؤ ڈو آئی ڈو دیٹ.
1: نالج.
0: یہ تین طرح سے ہم کر سکتے ہیں. ایک شیئرنگ دا ایکچوئل نالج, یو نو, جیسے ہم نے دیکھا سپوز یہ پروگرام
1: ابھی آپ گیان شیئر کر رہی ہیں نا,
0: ہاں, سو دس از شیئرنگ. یہ پروگرام کیوں ہو رہا ہے؟ تاکہ ہمیں جو ملا ہم اس کو اب سب کے ساتھ شیئر کر سکتے ہیں. پھر ہر ایک اس کو لے سکتا ہے, وہ اپنے جیون میں پریورتن لائے گا, وہ پھر اوروں کے ساتھ شیئر کرے گا. سو ویری سون اٹ ول جسٹ اسپریڈ ایوری ویئر اینڈ اٹ ول بینیفٹ ایوری ون, ول یوز اٹ فار دیئر ہیلنگ. تو گیان شیئر کر سکتے ہیں. ناؤ دس کین بی شیئرڈ کہ ہم جیسے یہ ٹی وی کا پروگرام, بہت سارے بھائی بہنیں بتاتے ہیں ہم نے دیکھا نا, پھر ہم نے مجھے اپنے اس فیملی کو بھی بولا, فرینڈس کو بھی بولا, آپ بھی دیکھنا. دس واز شیئرنگ. کیونکہ یہ ہیومن انسٹنکٹ ہے کہ جو چیز مجھے بینیفٹ کی آئی فیل آئی شوڈ شیئر اٹ ود.
1: چھوٹے چھوٹے ایس ایم ایس لوگ کتنا شیئر کرتے ہیں.
0: دس از اٹ.
1: ایک اچھی لائن ملتی ہے تو شیئر, جو میں پڑھتا ہوں.
0: تو آج اگر ہم ای میل یوز کر رہے ہیں, فیس بک یوز کر رہے ہیں, کوئی بھی ٹیکنالوجی یوز کر رہے ہیں, یا ون آن ون ہم جب کسی سے بھی ملتے ہیں, ہمیں جو ملا آلویز شیئر. شیئر کرنے سے کئی گنا بڑھ جاتا ہے. سو دیٹ از ایکچوئل شیئرنگ آف نالج. دوسرا ہے اپنے گنوں سے سیوا. آپ کا گن, آپ کی کوالٹی جتنی بار کرم میں آئے گی اتنی وہ کوالٹی دوسروں کو مل جائے گی. سپوز میں پریشان ہوں لیکن آپ نے پیار سے بات کی تو آپ نے کی آپ کو ملی پہلے وہ شکتی, لیکن سیکنڈ وہ شکتی کس کو ملی؟
1: آپ کو.
0: وہ مجھے ملی. سو یو جسٹ شیئرڈ یور کوالٹی وتھ می, یو جسٹ شیئرڈ یور انرجی وتھ می.
1: تو آپ کی میری ڈبل کیسے ہوئی آپ کے ساتھ شیئر کرنے سے؟
0: آپ نے کریٹ کی, یا تو یہ صرف پڑی تھی لیکن یو یوزڈ اٹ ایوری ٹائم. جتنا یوز کریں گے کرم میں آئے گا, جتنا کرم میں آئے گا سنسکار بنے گا. اب آپ نے کیونکہ یوز کیا مجھے ملا, میں ناراض تھی لیکن آپ نے پیار سے بات کی, شانتی سے بات کی, مجھے ملا. مجھے ملا تو میری انرجی کیسے ہوئی؟ میری انرجی بہت اچھی ہو گئی. میری انرجی اچھی ہو گئی تو میرے سے آپ کو کیا ملے گا؟ پھر اچھی انرجی ملے گی. تو دو بار مل گئی نا, پہلے وائل کریٹنگ, دین یو ہیلپڈ می ٹو ہیل مائی سیلف, دین آئی ریڈیئٹڈ دیٹ back to you, and most important, along with radiating that back to you, I give you a lot of blessings.
1: Duaein.
0: Duaein. Dekho, main kitni naraaz thi, inhone phir bhi kitne pyar se baat ki, blessing. To aapke paas kitne guna multiply hokar aa gaya?
1: Blessing bhi mil gayi, aur meri apni hi pyar karne ki jo
0: power hai,
1: wo double ho gaya. Pehle mujhe mila, phir maine diya.
0: Pehle aapko mila, phir aapne diya. آپ نے جو دیا اس کو میں نے یوز کیا, یوز کر کے میں نے کریٹ کیا, تو پھر میں نے بھی ریڈیئٹ کیا. اب ریڈیئٹ کیا وہ آپ کو ملا. سو سیکنڈ, فرسٹ وائل گیونگ, دین وائل گیٹنگ اٹ بیک, اینڈ تھرڈ بلیسنگس. بلیسنگس فار واٹ یو ہیو ڈن. جب بھی آپ شیئر کریں گے, ایک آپ روڈ ہی کسی کو کراس کرا دو, کوئی وہاں کھڑا ہے اس سے روڈ کراس نہیں ہو رہی ہے, وہ کتنے بلیسنگس دیتے ہیں. ایک دم ٹائم پر آئے تھے مجھے ہیلپ کرنے کے لیے, یہ بلیسنگس. تو جب اتنی چھوٹی چھوٹی چیزوں کے لیے بلیسنگ ملتی ہے, تو وہ چیز جو ہر آتما آج ڈھونڈ رہی ہے, کیا ڈھونڈ رہی ہے؟ شانتی, پیار, خوشی. وہ اگر کسی کو ملے تو وہ کتنی بلیسنگس دیں گے؟ پانی پلا دو تو کتنی بلیسنگس مل جاتی ہے؟ آپ کسی کو ایک بھوجن کھلا دو کتنی بلیسنگ ملتی ہے؟ شانتی مل رہی اس کو. تیسرا, سپوز کرم میں کچھ نہیں ہے, کوئی ہے ہی نہیں میرے آس پاس, آئی ایم ناٹ کمنگ ان ٹو انٹریکشن ود اینی بڈی, بس اپنی سوچ کو سندر رکھیں. جتنا آپ کی سوچ صاف رہے گی, آپ ریڈیئٹ کر رہے ہیں بیوٹیفل وائبریشنز ان ٹو دی ایٹموسفیئر, یہ بھی سیوا ہے. اسی لیے ہم یہاں سیکھتے ہیں کہ سیوا بھی تین لیول پر ہوتی ہے. मनसा, वाचा और कर्मणा, तीन लेवल पर। मन से सेवा मतलब हर एक को अच्छी वाइब्रेशन भेजना। यहाँ बैठे हैं, मालूम है कोई बीमार है वहाँ, अच्छी वाइब्रेशन भेजो। मालूम है कहीं अर्थक्वेक हुआ है, बहुत लोग दर्द में हैं, वाइब्रेशन भेजो। जस्ट सिट बैक, दुनिया में जितने लोग आज बीमार हैं, जितने लोगों को आज कैंसर है, सेंड गुड वाइब्रेशंस। ये हम सेवा कर रहे हैं, यू नो, जैसे हम धन भेजते हैं कहीं कुछ हुआ है, ऐसे ही कहीं कुछ हुआ है हम बहुत पीसफुल वाइब्रेशन भेजनी है। तो ये हुई मनसा से सेवा। दूसरा वाचा सेवा, नॉलेज जो मिली वो सबके साथ शेयर करनी है। और तीसरा कर्म में सेवा, मतलब गुणों को अपने कर्म में लेकर आना है, उससे औरों को एनर्जी मिलेगी एंड वो मल्टीफोल्ड होकर फैलते जाएगी। एंड व्हेन दिस हैपेंस वी अंडरस्टैंड दैट व्हेन वी चेंज द वर्ल्ड चेंजेस। एक आत्मा भी अपने ऊपर अगर परिवर्तन करे, यू नो, कई बार हम कहेंगे घर में टाइम नहीं है, ये है, हम इतने बिजी है, लेट अस अंडरस्टैंड, अगर परिवार में एक आत्मा भी ये करती है, एक, सारी फैमिली नहीं। कई बार लोग कहते हैं मेरे हस्बैंड आएंगे ना तो मैं आऊंगी, डोंट वेट, चेंज बिगिंस विद वन पर्सन।
1: पाकिस्तान से शुरू किया, आज 8,500 सेंटर आपने कहा, मुझे उम्मीद है कि सारे दुनिया में 8,500 नहीं बल्कि हर घर सेंटर बन जाए।
0: Definitely.
1: और सेंटर बन जाए यानी कि ज्ञान का सेंटर,
0: ये
1: कोई रिलीजन तो है नहीं,
0: नहीं, नहीं।
1: बट प्यार का सेंटर, पीस का सेंटर। सिस्टर
0: right.
1: एक मैं लास्ट में कुछ शेयर करना चाहूंगा। मुझे एक छोटी सी बच्ची ने कहानी सुनाई, उसने कहा कि अंकल, एक क्लास में ना बहुत वो लड़का था, नॉटी था, उसने बोला कि मैं टीचर को बोलूंगा, बताऊंगा कि वो हमेशा राइट कैसे नहीं है, रॉन्ग भी तो हो सकती है टीचर, मैं उसको प्रूफ कर दूंगा कि वो रॉन्ग है। तो इंटरव्यू में तितली लेके आया, एक तितली हाथ में पकड़ ली और पीछे बेंच पर लास्ट खड़ा हो गया और टीचर को उसने चैलेंज किया, कहता है टीचर ये बताओ कि तितली जिंदा है कि मरी हुई है। टीचर तो टीचर ही होती है, वो समझ गई कि अगर मैं बोलूंगा जिंदा है तो वो ऐसे मसल देगा वो मर जाएगी, और बोलूंगा अगर मैं कि वो मरी हुई है तो ऐसे छोड़ देगा, दो तरफ से फंसा। तो बहुत सुंदर जवाब दिया उसने, टीचर ने कहा कि बेटा एवरीथिंग इज इन योर हैंड्स, बेटा सब कुछ तुम्हारे हाथ में है। अब दीदी ने इतना सब सिखाया, बताया, डिस्कशन किया, उन्होंने मनसा वाचा कर्मणा सारी सेवा की, अब आप क्या लेते हैं, कैसे उसे जिंदगी में इस्तेमाल करते हैं, ये सब कुछ अब आपके हाथ में है। एवरीथिंग इज इन योर हैंड्स। थैंक यू सो मच, नमस्कार। थैंक यू सिस्टर।
0: ओम शांति।
2: टू चेंज एनी हैबिट वी टेक केयर ऑफ 4 एस्पेक्ट्स, ज्ञान, नॉलेज, योग, मेडिटेशन, धारणा, इनकल्केशन एंड सेवा, शेयरिंग। स्टडी of spiritual knowledge in the morning and attention on application in situations is dharana. We shift from our reactive behaviors to consciously responding from our original qualities of peace, love and respect. Share the knowledge with others through words, actions and vibrations. When we bring our qualities into action or radiate pure thoughts to others, it is seva. Raj Yoga meditation means connecting to the supreme power, God, and taking his powers and love to heal our blockages and emerge our original sanskars.
3: If you wish to discuss your problem or have a question to ask or want to know your nearest Raj Yoga Meditation Center, write to us at awakeningwithbks@gmail.com or call us on 0999974555.